0: Таджикистан урвишки гатнаонка вишлешан орсамикша. Наи бугу раджнитик прокреаон пар вишешгя чарча о раджнитик бахаско.
1: Радио Авази Таджики Хиндиану Бахаке 105.5 FM се сун сакте хе.
0: Вартман гаднаон ор махтвапуран раджнитик модон пар назар.
1: Радио Авази Таджики Хиндиану Бахак се 105.5 FM. Собак яке ектар ашра сехе шершакен таргат ек веганега самилан айоджет ке агая намасте пиаре суневало. Постакалай бахаван ке раша екта деваске унисвинга вашган ке опалакшами ека гнатан трека самилан айоджет ке ягая и сакаракраме саркаре санстану ке пратини дио видва ношо да картао будхи джевио шекшако видвартио татханагарега самачке сакрия садасия не бахагля ора раша екта ке етя сега махадв татхадунег таджек раджа ке векасме उसके भूमिका पर विचार विमर्श किया अपने संबोधनों में व्यक्ताओं ने इस बात पर बल दिया गया कि राष्ट्र एकता स्वतंत्रता काल के सबसे महत्वपूर्ण उपलब्धियों में से एक है शांति स्थिरता और आपसे समाज के कारण है ताजिकिस्तान विकास और प्रगति के नए चरण में प्रवेश कर सका है प्रतिभागियों ने यह भी उल्लेख किया कि राज्य के रचनात्मक और विकासोन्मुख नीतियों ने राष्ट्र एकता को सुदृढ़ करने जनता के जीवन स्तर को बेहतर बनाने तथा सतत विकास को सुनिश्चित करने में महत्वपूर्ण योगदान दिया है सम्मेलन के दौरान राष्ट्र एकता के राज्य निर्माण में भूमिका सामाजिक एवं आर्थिक विकास राष्ट्र चेतना को सुदृढ़ करने तथा युवाओं में देशभक्त और राष्ट्र आत्मगर्व के भावना विकसित करने से संबंधित शोध पत्र और व्याख्यान प्रस्तुत किए गए साथ ही राज्य नीति के प्रभावी क्रियान्वयन राष्ट्र मूल्यों के रक्षा तथा राज्य व्यवस्था को मजबूत बनाने हेतु लाभकारी सहयोग के विभिन्न पहलुओं पर भी चर्चा की गई इस बारे में ताजिकिस्तान गणराज्य के राष्ट्रीय पुस्तकालय के निदेशक लुत्फिया अब्दुल्लाजोदा इस प्रकार कहती है
2: वहदती मिली बरोय मिल्लत तोजिक बोसोनी बदस नौमदास ओन बोनर्थ गरोनी जोन रंजु अजोब
1: राष्ट्र एकता तजेक राष्ट्र को आसानी से प्राप्त नहीं हुई है ये बड़े के मात बलिदानों कष्टों और मातृभूमि के समर्पित पुत्रों के अथक प्रयासों से हासिल की गई है इसलिए ये अमूल्य उपलब्धि की रक्षा और उसे बावजूद बनाना देश के प्रत्येक नागरिक का पवित्र कर्तव्य है आज हमें देशभक्ति के उच्च भावना राष्ट्रीय मूल्यों के समान और मातृभूमि के विकास के लिए प्रयास करते हुए शांति स्थिरता और राष्ट्र एकता को बनाए रखने में अपना योगदान देना चाहिए क्योंकि केवल शांति और आपसे समाज के वातावरण में ही समाज प्रगति कर सकता है तथा आने वाले पीढ़ियों के लिए सम्मानजनक जीवन और उज्जवल भविष्य सुनिश्चित कर सकता है लुत्फिया अब्दुल्लाजोदा के अनुसार राष्ट्र एकता राज्य के विकास और प्रगति के मूल बहुत आधारशिला है शांति स्थिरता और आपसे समाज के कारण है ताजिकिस्तान स्वतंत्रता के वर्षों में महत्वपूर्ण उपलब्धियां हासिल कर सका है आज देश बाहर में सौंदर्या कारण के कार्य शैक्षणिक संस्थानों स्वास्थ्य सेवाओं और महत्वपूर्ण सामाजिक ढांचे का निर्माण किया जा रहा है जो सभी शांति और एकता का परिणाम है युवा पीढ़ी को तजिक लोगों के गौरवशाली इतिहास का अध्ययन करना चाहिए और शांति तथा एकता के महत्व को गहराई से समझना चाहिए क्योंकि राष्ट्र उपलब्धियों की रक्षा और राज्य की स्वतंत्रता को मजबूत करना प्रत्येक नागरिक के समाज और आत्मचेतना पर निर्भर करता है समाज के हर व्यक्ति को मित्रता आपसे समान और राष्ट्र एकता को मजबूत बनाने में अपना महत्वपूर्ण योगदान देना चाहिए ताकि पर्या ताजिकिस्तान हमेशा हरा भरा विकासशील और शांतिपूर्ण बना रहे इसके अंतर्गत राष्ट्र एकता को मजबूत करना केवल सरकार की जिम्मेदारी नहीं है बल्कि ये देश के प्रत्येक नागरिक का दायित्व है هر نگری کو یه سمجھنا چاہیے کہ شانتی سرتا اور راجنیتی کا سرکشا کے ایک شانتی پور جیون اور سماج کے ستاج وکاس کا آدھار ہے ایک تا کہ بنا کوئی بہر رماز سماج واستوک پرگتی حاصل نہیں کر سکتا اس کے ساتھ ہی سانسکرتی کا سنستانو شکشانی کا سنستانو اور میڈیا کے بھومکا نشباکت کی بھاونا کو وکاسیت کرنے اور راجتی آتم جگروکتا کو برہانہ میں اتیانت مت وپور ہے یہ یوہوں کے سواسیا سوچ کے نرمان اور راشتیا مولیوں کے پرچار میں مطاپور یوگدان دے سکتے ہیں اس لئے سماج کے پرتیک ویقیت کو آپ نے اچھے اچارن اور کاریوں میں مدیم سے میترتا آپ سے سماج اور راشتیا اکتا کو مضبوط کرنے میں یوگدان دینا چاہیے کیوال اسے پرکر ہم آپ نے پریاتا جکستان کو اراد ہیک سندر وکسیت تتشندی اور سرطا میں بہرپور بنائے رکھا سکتے ہیں پرتیباگیوں نے یہ سبات پر وشیش زور دیا گیا کہ دیش کا پرتیگ نگر ایک شانتی اور راشا ایکتا کے اپلابدیوں کے رکشا اور ان ہی صدرار کرنے میں اپنا یوگدان دے کیول آپ سے سامان سایوگ اور ایک جوتا کے وطاورن میں ہی راشتا کے پرگتی اور سمردی سنشید کے جیس سکتی ہے سمیلان کے سماپن پر راشا ایکتا کو مضبوط کرنے راجہ نیتی کے سپال کرن ویان تتھا سمجھک سایوگ فکاس میں اولیک نیا یوگدان دینے والے انیکا ویاکتیو اور پرتینیدیو کو پرشنسیت پاتر ایوان سماپن پاتر برہنہ کیے گئے اپستی ہیت لوگوں نے سواتان تر تاجکستان کی انتی اور سمردی کے لیے اپنے رشنات ماغ پریاسوں کو آگے بہت جاری رکھنے کی پرتیبندہ تھا ویاکت کے جیسے کہ تاجکستان گا نجا کی راشرپتی کا کریا کے شیخ شاہ سانسکرتے گورا سوشنا ویبا کے ویدوان سیدولو کوواتالی زوده که تهه
3: وعدت ملی برای نه تمام ملت ما برای تمام خلق ملت های جهان و در مجموع کل جهان ارزش واقعا بزرگ دارد از روزی که
1: راشتا یکتا کیوال تاجک لوگون کے لیے نہیں بلکہ دنیا کے سبھی جاتیوں اور راشتروں کے لیے واسطہ میں ایک بہت بڑا مولیا رکھتی ہے مناو کی اسیتات کے شروعات سے ہے وہ ہمیشہ ایسا پریاس میں رہا ہے کہ وہ شانتی ستارتا اور آپ سے سماج کے وطاورن میں جیون ویتیت کرے کیونکہ کیوال اکتی کے ساتھی میں ہی سماج وکسید ہو سکتا ہے آگے بار سکتا ہے اور آنے والے پھر ہیوں کے لیے سمنجانگ جیون سنشید کر سکتا ہے اکتا اور صدہ و لوگوں کو ایک دوسرے کے ساتھ مترتا کے وطاورن میں رہنے مت بہدو کو شانتی پور طریقے سے سلجانے اور سماج کے پرگتی کے لیے مل کر پریاس کرنے کا افسار پردہان کرتے ہیں اتحاس یہ درشاتا ہے کہ جس بہر راشتہ میں آپ سے سماج اور اکتا کا ورچسو رہا ہے اس نے مہان اپلابدیا حاصل کی ہے ادھونے کا دنیا میں بہر راشتہ اکتا کا مہات اور ادھے کا بر جاتا ہے کیونکہ ویشوی کارن کی پریاک رائے دیشو اور لوگوں کو ایک دوسرے کے اور قریب لا رہی ہے اسے میں کیوال ایک جود سماج ہی آپ نے راشتہ ہیتوں کی رکشہ کر سکتا ہے اور انتراشہ منچ پر اپنے ساتھی کو مضبوط بنائے رکھ سکتا ہے اس لیے اکتا کے بھاونا کا وکاس مناویا مولیوں کا سامان اور لوگوں کے بیچ میترتا کو مضبوط کرنا ہر سماج کا ایک مہتوپور کرتویہ مانا جاتا ہے نیوز وشویرا ریڈیو اوزے توجیک

0: दोस्त वो है जो थम के रखता है हाथ, परवाह नहीं उसको कौन है तुम्हारे साथ। उसकी आंखों में चमक दिखती है जब होते हैं तुम्हारे साथ। गुजर जाता है वक्त मिनटों में जब करते हैं उससे बात। दोस्त वो है जब सामने आ जाएगा, खुद बया हो जाता है दिल के हालत। कुछ सोचना नहीं पड़ता जब होती है उससे बात।
1: हमारे कार्यक्रम चल रहा है, आप सुन रहे हैं रेडियो ओजे तो जेक प्रेषित हो। यह समाचार का दूसरा भाग है। इस घंटे की मुख्य खबर है, फैज अली इटिजोदा ने सऊदी अरब के राजदूत खालिद बिन अब्दुल्ला अल शमरानी से मुलाकात की। तजिकिस्तान को स्थल रोत विकासशील देशों के समूह के समन्वयक के रूप में चुना गया था। तजिकिस्तान और किर्गिस्तान के बीच मानवाधिकार क्षेत्र में सहयोग संबंधी समझौते ज्ञापन पर हस्ताक्षर। और अन्य समाचार हिंदी भाग को सुन सकते हैं। बाईस जून को तजिकिस्तान गणराज्य के सर्वोच्च राज्य सभा के प्रतिनिधि सभा के अध्यक्ष फैज अली इटिजोदा ने सऊदी अरब के राजदूत खालिद बिन अब्दुल्ला अल शमरानी से मुलाकात की। बैठक में बताया गया कि हाल के वर्षों में सऊदी अरब को शुरू काउंसिल के साथ संसदीय संबंधों में नई गति आई है। संसदीय सहयोग के अनुभव में नियमित संवाद एक दूसरे देशों की यात्राएं और बैठकें शामिल है, जो संबंधों के विकास और दोनों देशों के लोगों के बीच मित्रता एवं भाईचारे के संबंधों को मजबूत बनाने में योगदान देती है। आज दोनों देशों के संसदीय संबंधों के विकास के लिए आवश्यक है कि तजिकिस्तान के प्रतिनिधि सभा और सऊदी अरब के शुरू काउंसिल के बीच मंत्री और सहयोग समूह की गतिविधियों को और मजबूत किया जाए, संवाद और प्रतिनिधिमंडलों के आदान प्रदान को बढ़ावा दिया जाए तथा साझा प्रयासों के माध्यम से आगे की प्रगति हासिल की जाए। इसके अलावा बैठक में ये भी जोर दिया गया कि तजिकिस्तान और सऊदी अरब के बीच वर्तमान द्विपक्षीय संबंधों के साथ ये दर्शाती है कि पारस्परिक रूप से लापरवाही सहयोग विकास के बावजूद अभी भी साझा हितों की खोज के चरण में है। बाईस जून को सिवास परिसंघ में तजिकिस्तान गणराज्य के राजदूत सदारन और पूर्णाधिकारी संयुक्त राष्ट्र और जिनेवा में अन्य अंतर्राष्ट्रीय संगठनों में तजिकिस्तान गणराज्य के स्थायी प्रतिनिधि शराफशेर अलीजोदा लैंडलॉक डेवलपमेंट कंट्रीज के समूह के राजदूत बैठक में भाग लिया और व्यापार नीति पर आगमन प्रणाली बुनियादी ढांचे के विकास क्षेत्र कनेक्टिविटी के साथ साथ आवाज एक्शन प्रोग्राम के कार्यान्वयन के तहत के बारे में बात की। बैठक के दौरान तजिकिस्तान गणराज्य को 1 जुलाई 2024 से एक वर्ष के अवधि के लिए इस समूह का समन्वयक चुना गया। इस समूह में 32 देशों शामिल है। ये पहल अंतर्राष्ट्रीय क्षेत्र में तजिकिस्तान गणराज्य की प्रतिष्ठा और प्रभाव को प्रस्तुत करने और बढ़ाने, राष्ट्र हितों को बढ़ावा देने, परिवहन और परागमन क्षमताओं के विकास और सहयोग को मजबूत करने और विस्तार करने में योगदान देती है। तजिकिस्तान के मानवाधिकार आयुक्त और किर्गिस्तान के ओम्बुड्समैन के बीच सहयोग संबंधी एक समझौते ज्ञापन पर हस्ताक्षर किए गए। ये दस्तावेज बिश्केक में आयोजित शंघाई सहयोग संगठन के सदस्य देशों के राष्ट्र मानवाधिकार संस्थानों के परामर्श बैठक के दौरान संपन्न हुआ। दोनों पक्षों ने मानवाधिकारों की सुरक्षा और सर्वाधान अनुभवों के आदान प्रदान तथा द्विपक्षीय सहयोग को मजबूत करने के मुद्दों पर चर्चा की। ये به کہا گیا کہ یہ سمجھوتے منوجے کا روک ایک شیتر میں سوچنا اور انوبھاؤں کے دن پردھان سنیوکت کارکرموں کے آیوجن تتھا پیشیوار کمتا کے وکاس کے لیے ایک مہتوپور آدھار پردھان دوشنبه میں تاجکستان ویگن اکیڈمی کے اریا شاہ سر اور جن سنکھیا کے سنستھان میں سوتنترتا کی 45ویں ورشگان اور راشٹر ایکتا کی 19ویں ورشگان کے اپلکش میں ایک ویگنک سنگوشتھی آیوجت کی گئی اس کارکرم میں کہا گیا کہ سوتنترتا اور راشٹر ایکتا راجیہ کے سب سے مہتوپورن مولیا ہے اور ایک کے بنا دوسرے کا استتاب سنبھو نہیں ہے یہ بھی الیک کیا گیا کہ راشٹر ایکتا نے تاجکستان کو راجیہ کے استر تک بنائے رکھنے اور سماجک اور سانسکرتک وکاس سنشچت کرنے میں مہتوپورن بھومیکا نبھائی ہے ساتھ ہی راشٹرپتی ولی رحمان کے نیتیوں کو شانتی استرتا اور راشٹر ایکتا کو مضبوط کرنے تتھا دیشوں کے انتراشٹر پرتشٹھا برہانے میں نرنایک بتایا گیا کارکرم میں آنچ میں زور دیا گیا کہ راشٹر ایکتا کو دیش کی امولیہ دھروہر کے روپ میں سنرکشت اور مضبوط کرنا आवश्यक है प्यारे सुनने वालों ये था सही समाचार हमारे दूसरे प्रसारण जा रहे हैं हमारे रेडियो के साथ रहिए
2: नमस्ते प्यारे सुनने वालों आपका स्वागत है हमारे सांस्कृतिक भाग में अभी हमने तय किया कि आपको तजिकिस्तान के हीरो शिरीन शोशो तैमूर के जीवन के बारे में प्रस्ताव करेंगे हमारे साथ रहे شیرین شو شوہ تیمور کو تاجکستان کے نایاب کی اپادھی پردان کیا جانا ایک مہتوپورن ایتہاسک گھٹنا مانی جاتی ہے جو رش کے مہان پتروں کی سیواؤں کے سمان اور سماران سے جڑی ہے شیرین شو شوہ تیمور تاجکستان کے آدھونک اتہاس کی ایک پرمکھ شخصیت ہے جنہوں نے راشٹری رجا نرمان اور تاجک لوگوں کے ہتوں کی رکشا میں مہتوپورن بھومیکا نبھائی انہوں نے 20ویں صدی کی شروعات میں راشٹری سیماؤں کے نردھاران سانسکرتی کے وکاس اور تاجک جنتا کے ادھیکاروں کی رکشا کے لیے مہتوپورن پریاس کیے انہوں نے تاجکستان کے نایا کی اپادھی ان کے راجا نرمان میں بڑی سیواؤں راشٹری آتما جگرکتا کو مضبوط کرنے میں یوگدان اور کٹھن اتہاسی پرستھتیوں میں ان کے سنگھرش کے سمان میں پردان کی گئی یہ قدم اس بات کا پرتیک ہے کہ راجا اور راشٹر اپنے سمرپت اور نسوار سیواؤں کو کبھی نہیں بھولتے اپنے جیون کال میں شوہ تیمور نے مجیش میں تاجک پیشاں کو استھاپت کرنے شکشا کو بڑھاوا دینے اور سانسکرتک وکاس میں مہتوپورن یوگدان دیا دربھاگیہواش وے راجنیتک دمان کا شکار ہوئے اور ان کا جیون سمے سے پہلے سماپت ہو گیا لیکن ان کا نام اتہاس میں دیش بھکتی اور سمرپان کے پرتیک کے روپ میں ابھار ہے تاجکستان کے نایا کی اپادھی پردان کرنا شیرین شو شوہ تیمور کے پرتی اتہاسک نیائے اور ان کے مہان یوگدان کی سراہنا ہے یہ نرنائے آنے والے پیرکھیوں کے لیے پریرنا کے سروت ہے کہ وہ اپنے دیش اور راشٹر کے سیوا کے لیے سمرپت رہیں سن 1987 میں اس سمے کی نیائے پون راجنیتک نیتیوں کے پرینام سوروپ انہیں پھانسی دے دی گئی اس سمے ان کی عمر کیول 28 ورش تھی جی ہاں انہوں نے لمبا جیون نہیں جیا لیکن اپنے چھوٹے سے جیون کو انہوں نے تاجکستان کے راشٹری رجا کا نرمان اور ماتری بھومی کے سمردھی کے لیے سمرپت کر دیا جو کبھی بلایا نہیں جا سکتا شیرین شو شوہ تیمور کی جیون اور کاریوں کی پریش دکھا تھے لیکن ہم سبھی کے لیے وہ ایک مہان ودیالے ہے ساہس ویرتا جگرکتا آتم چیتنا آتم گیان اور دیش بھکتی کا ودیالے یہ ایسا ودیالے ہے جو ہمیں راجنیتی سماج بھی سکھاتا ہے تاکہ ہم اپنی راشٹر اور ماتری بھومی کے سمردھی کے لیے ہر چھوٹے سے چھوٹے افسر کو بھی مہتوپورن سمجھیں ان کا جنم 19 دسمبر 1899 کو بدخشان کھیتر کے دورست گانز پورشنیو ابھی شوگنا کھیتر میں ہوا تھا इस विद्वान और महान व्यक्ति के लिए जीवन आसान नहीं था, जिनका नाम विश्व के इतिहास और विश्व कोशों में दर्ज है। बचपन से ही उन्होंने अनाथपन, गरीबी और भूख की कठिनाइयों का सामना किया, लेकिन इन कठिनाइयों ने उनके मजबूत आत्मबल को तोड़ा नहीं, बल्कि उन्हें और अधिक दृढ़ बनाया और वे राजनीति के क्षेत्र में एक संघर्षशील और सफल व्यक्तित्व के रूप में उभारे। उन्होंने बचपन से ही शिक्षा में गहरी रुचि दिखाई। सबसे पहले उन्होंने गांव के शिक्षक के पास शिक्षा प्राप्त की, जहां उन्होंने साक्षरता सीखी और फारसी ताजिकी साहित्य का ज्ञान हासिल किया। इसके बाद उन्होंने खरों के बाजार के पास स्थित स्कूल में अपनी पढ़ाई जारी रखी, जिससे बाद रूसी टुकड़ी यानी रशियन डिटैचमेंट के स्कूल के नाम से जाना गया। वहां उन्होंने रूसी भाषा, भूगोल, रूस का इतिहास और शरीर रचना यानी एनाटॉमी का अध्ययन किया। 1914 में 15 वर्ष की उम्र में तश्कान जाने के बाद भी उन्होंने शिक्षा जारी रखी, क्योंकि वे समझते थे कि ज्ञान की वो एकमात्र मार्ग है जो मनुष्य को प्रकाश और लक्ष्य की ऊंचाइयों तक ले जाता है। पामीर से वे स्टाफ कैप्टन दिमित्री सर्गेयेविच तोपोर्निन के साथ तश्कंद गए। वहां उन्होंने 25 अगस्त से दिसंबर 1914 तक लगभग 4 महीने तोपोर्निन के घर में नौकर और द्वारपाल के रूप में काम किया। बाद में उन्होंने कुछ समय इवानोव की शराब यानी बियर फैक्ट्री में काम किया और फिर शहर के ट्राम परिवहन विभाग में कंडक्टर के रूप में कार्य किया। 1917 में वे तश्कान के शिक्षक प्रशिक्षण सेमिनारी में दाखिल हुए, जो बाद में श्राम शैक्षिक विद्यालय बन गया। इतिहास से हमें ज्ञात है कि उस समय मध्य एशिया में बड़े राजनीतिक परिवर्तन हो रहे थे और 1917 में अक्टूबर क्रांति हुई। उस समय की राजनीतिक घटनाओं का शिरीनशो शेख तैमूर के विचारों और दृष्टिकोण पर गहरा प्रभाव पड़ा। इस उथल पुथल बड़े समय में उनका राजनीतिक ज्ञान और समाज तेजी से विकास हुआ। उन्होंने इस क्रांति का स्वागत किया, जिसने जनता के लिए शिक्षा और ज्ञान के द्वार खोल दिए। उस अवधि में उनके बचपन में अर्जित ज्ञान में नई समझ और सिख जुड़ती गई। श्रम शिक्षा विद्यालय पूरी करने के बाद उन्हें राजनीतिक और सरकारी कार्यों में शामिल किया गया। सामान्यतः 1924 तक मध्य एशिया के राष्ट्रीय क्षेत्रीय विभाजन से पहले उन्होंने विभिन्न महत्वपूर्ण पदों पर कार्य किया और तब तक वे दुनिया को एक नए दृष्टिकोण से देखने लगे थे। उन्होंने उस समय की अन्यायपूर्ण परिस्थितियों और उन शक्तियों से समझौता नहीं किया जो इतिहास को तोड़ मरोकर मध्य एशिया के राष्ट्रीय क्षेत्रीय विभाजन के दौरान ताजिक लोगों के अस्तित्व को ही नकार रही थी। राष्ट्रीय क्षेत्रीय विभाजन की योजना में जो प्रत्येक राष्ट्र के स्वायत्तता निर्धारित करने के लिए बनाई गई थी, ताजिकों का नाम बिल्कुल शामिल नहीं थी। वास्तव में इस क्षेत्र में ताजिकों की अस्तित्व को ही आधिकारिक दस्तावेजों में भी नकार दिया गया था। ऐतिहासिक स्रोतों के अनुसार तुर्किस्तान का संक्षिप्त विधान, जिसे 8 मार्च 1920 को रूसी कम्युनिस्ट पार्टी यानी बल्शेविक के केंद्रीय समिति ने मंजूरी दी थी, उसमें लिखा था, तुर्किस्तान इस भूमि में रहने वाले मुख्य लोगों तुर्कमेन, उज्बेक और किर्गिज का स्वायत्त गणराज्य है। 1920 में स्वीकृत तुर्किस्तान स्वायत्त गणराज्य के संविधान में भी स्थापित मूल निवासी के रूप में उज्बेक, तुर्कमेन और किर्गिज को मान्यता दी गई थी, जबकि समरकंद, फरगाना और सिरदरिया जैसे क्षेत्रों में ताजिक लोग भी बड़ी संख्या में رہتے تھے۔ شیرین شو شوہتے مور اسے سنویدشیل راجنیتک دور میں ایک سچے دیش بھاکت کے روپ میں صدر دینینی، سید رزو علی زودہ، عبدالقادر محیدینوف، چنور امومو، قرآنیا، پرابودھا ویکتیوں کے ساتھ مل کر راشریہ جا کے پورن جگران کے پرمو سانگ ہرش کرتاؤں میں سے ایک بان گئے۔ یدی اس سمائے انہوں نے رش کے ہیت میں اس افسر کا اپیوگ نہیں کیا ہوتا تو سامبھاو ہے کہ آج ہم ایک راجیہ وہین راشٹر ہوتے۔ انہوں نے پین ترکواد کی اس وچار دھارا کے خلاف کٹھور راجنیتک سنگھرش کیا جس نے تاجک رش کے آستھت پر پراشن اٹھایا اور تاجکوں کے شاسان ایوان رجا ادھیکاروں کو نکار دیا تھا۔ اس پرکار ان سنگھرشیل ویکتیوں کے پریاسوں میں 1924 میں تاجکستان کے سوویا سماجوادی سویتا گنرجا کی استھاپنا ازبکستان کے بہتر کی گئی۔ اس سمائے شیرین شو شوہتیمور کو اس کا نیتریت سونپا گیا۔ اس سمائے ان کی عمر کیول 25 ورش تھی اور انہیں دوشانبے بھیجا گیا۔ حالانکہ کئی سکری تاجک پرتنیدھی اس پرکریا سے سنتوش نہیں تھے کیونکہ وہ ادھیک نیا پور سمادھان کی اپیکشا کر رہے تھے۔ انہوں نے ازبکستان سے الگ ہو کر ایک سوتنتر تاجک رجا کی استھاپنا کی مانگ کی۔ اس متوپورا مدعے کا سمادھان پوری طرح سے شیرین شو شوہتیمور کے نیتریت کال میں سامنے آیا جب وہ تاجک سویات کشیتری پارٹی سمیتی کے پرتھم سچیو تھے۔ انہوں نے تاجک بادشاہ سائیتیا اور پرچین اتہاس کا درہتا سے بچاو کیا۔ انہوں نے سوویت کال کے ادھیکاریوں کو یہ وشواس دکھایا کہ تاجک لوگ مادیش کے سب سے پرچین نواسیوں میں سے ہے اور ان کی جن سنکھیا ایک سوتنتر راشٹری رجا کے نرمان کے لیے پریاپت ہے۔ شیرین شو شوہتیمور اور ان کے سہ کارمیوں نے اس کٹھن راجنیتک سنگھرش میں سفلتا پراپت کی۔ اس پرکار ان کے اور ان کے ساتھیوں کے پریاسوں اور بالیدان کے پرینام سوروپ تاجکستان کی سوویت سماجوادی گنرجا کی استھاپنا ہوئی۔ اس راجنیتک سنگھرش میں شیرین شو شوہتیمور اور ان کے جگرکتا ساتھیوں کی جیت اتیان کٹھن تھی لیکن وہ سفل ہوئے۔ انہوں نے تاجکستان کے متوپورا بھوگولی ستھتی کو نردھارت کیا اور اس کی رکشا کی۔ اس سنگھرش میں ان کی جیت اندھکار پر پرکاش کی وجے، رش کی وجے اور ماتر بھومی کی سمردھی کی وجے تھی۔ شیرین شو شوہتیمور اور ان کے ساتھیوں کی سوتنترتا اور رجا نرمان کے سنگھرش اپیکشاکرت کم سمے میں ہوئے راجنیتک جیون کا پرینام تھے۔ ارتھات وہ سبھی اکتوبر کرانتی کے بعد کرانتیکاری آندولن میں شامل ہوئے جو اتہاسکاروں کے انوسار لگ بھگ 1919-1920 کے ورشوں میں ہوا۔ اس سے سپشٹ ہوتا ہے کہ ان آدوتی اتہاسک ویکتیوں نے لگ بھگ 10 ورشوں کی چوتھی اوتھی میں اپنے راشٹر کے راجنیتک، سانسکرتک اور آرتھک جیون میں بڑے اور مول بھوت پریورتن کیے اور تاجک لوگوں کو ان کا اپنا راجیہ دلایا۔ تاجکستان کی استھاپنا کے بعد ایک پرمکھ راجنیتک ویکتتو اور رشک کے جگروک پرہی کے سدسیہ کے روپ میں شیرین شو شوہتیمور نے تاجک لوگوں کی شکشا پرنالی کے نرمان اور نوستھاپت رجا کی بادشاہ کی رکشا کے لیے متوپورا قدم اٹھائے۔ انہوں نے ان یوجناؤں کو لاگو کرنے میں سکری بھومکا نبھائی۔ انہوں نے شکشکوں کی تیاری، پستکالیوں کی استھاپنا، نرکشرتا انمولن اور پریس و پترکاریتا کے وکاس کے لیے بڑے پریاس کیے۔ اس کھیتر میں انہوں نے الیکھنی اور متوپورا کاریہ کیے۔ شیرین شو شوہتیمور نے تاجکستان کے رجا کے سنستھاپکوں میں سے ایک اسی مارک پر اپنے جیوان کا بالیدان دیا، لیکن ہم ان کے اس ویرتاپورن اتہاس کو ہمیشہ سنجو کر رکھتے ہیں۔ جب تک دنیا قائم ہے ہم ان کے اور ان کے ساتھیوں کے نام کو گھر اور سامان کے ساتھ یاد کرتے رہیں گے۔ پیارے سننے والوں، یہ تھے ہمارے تپانی شیرین شو شوہتیمور کے جیون کے بارے میں۔ ہمارے دوسرے پرسارن جاری رہے، ہمارے ریڈیو کے ساتھ رہے۔